नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्। यना कुमारी शर्माबाट। राज्यको बाढ परिस्थिति पूर्वी भन्दा उन्नत भए तापनि पाँचवटा जिल्ला अझै पनि बाढको चपेटमा परेका छन्। राज्यका 379 गाउँको 192,799 जना मान्छे बाढिसको चपेटमा परेका छन्। त्यसउपरान्त 15,430 हेक्टर फसल क्षति भएको छ र मृत्युको संख्या पनि 82 बढोत्तरी भएको छ। हिजो मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले मन्त्रीसभाको बैठकमा राज्यको बाढ़ परिस्थिति लगायत विभिन्न विषयहरूमाथि छलफल गर्नुभयो। दिसपुर लोकसेवा भवनमा अनुष्ठित बैठक पछाडि एउटा पत्रकार भेलामा उल्लेख गर्दै मुख्यमन्त्रीले बताउनुभयो कि आउँदो 7 अगस्तदेखि बाढ़ीको जरिप चलाइनेछ। कृषि र जल सिंचाई मन्त्री पीयूष हजारिकाले हिजो शिवसागर जिल्लाको डिमौ र नाजिरा विधानसभा समष्टिको बाढ़ प्रभावित इलाकाहरू परिदर्शन गर्दै सघाउ र पुनः संस्थापनको व्यवस्थाहरूबारे पर्यालोचना गर्नुभयो। मन्त्री अतुल बराले हिजो मरियनीको पुठी नदीको पानीले गरेको क्षतिहरूको बारे जानकारी लिनुभयो। त्यसै गरी शिवसागरका विधायक अखिल गोगोईले नाजिरा समष्टिको नेपाली खुट्टी अञ्चल परिदर्शन गरेर क्षतिग्रस्त परिवारहरूलाई सघाउ दिने कुरालाई सान्त्वना दिनुभयो। गरम बन्द अन्त पर्नको साथै राज्यको विभिन्न जिल्लाका विद्यालयहरूमा पाठदान आरम्भ भए तापनि शिवसागर जिल्लाको 550 स्कुल बाढीले गर्दा क्षति भएकोले 9 अगस्तसम्म गर्मीको छुट्टी बढोत्तरी गरिएको छ। जनगणनाको पहिलो चरण भोलिदेखि राज्यमा सुरु हुनेछ। यस उद्देश्यका लागि 85,000 गणकहरू खटाइएको छ। भोलिदेखि 16 अगस्तसम्म स्वगणना सुरु हुनेछ। जनताले scensus.gov.in पोर्टलमा जानुपर्छ र आफ्नो मोबाइल नम्बर प्रयोग गरेर ओटिपी मार्फत लगइन गर्नुपर्छ। त्यसपछि तपाईँले आफ्नो जिल्ला र स्थानीय जानकारी चयन गर्न सक्नुहुनेछ र घर परिवार र परिवारको जानकारी भर्न सक्नुहुनेछ। डिजिटल नस्कामा आफ्नो घरको स्थान चिन्ह लगाउन पर्छ र यो जानकारी पेश गरेपछि प्राप्त हुने स्वगणना पहिचान सुरक्षित राख्नु आवश्यक छ। राज्यको बुनियादी अर्थनीति सबलीकरणको लक्ष्यले राज्य सरकारले रूपायण गरेको अरुणोदय योजनाको तेस्रो पर्यायको आर्थिक सघाउ वितरण कार्यसूची आज अनुष्ठित भयो। सन् 2026-27 वर्षको सघाउ वितरण आनुष्ठानिक कार्यक्रम आज दिउँसो 12 बजे श्रीमन्त शङ्करदेव कला क्षेत्रको श्री श्री दामोदरदेव अन्तर्जातिक प्रेक्षागृहमा आयोजन गरिएको थियो। उक्त कार्यक्रममा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा मुख्य अतिथि हिसाबमा उपस्थित हुनुहुन्थ्यो र कार्यक्रम मार्फत बाढ़को चपेटमा परे

का शिवसागर, चराईदेव, गोलाघाट र जोरहाट जिल्लाका प्रत्येक हिताधिकारीहरूको ब्याङ्क एकाउन्ट जरिए 2,500 गरेर रुपियाँ स्थानान्तर गरिएको छ। राज्यको 3,500 स्थानमा सो समय अन्तर्गत उक्त कार्यसूचीद्वारा अरू जिल्लाका हिताधिकारीहरूलाई चल्दो महिनाको 1,100 रुपियाँ गरेर प्रदान गरिने कुरालाई पनि राज्य सरकार तर्फबाट जनाइएको छ। 135 इन्डियन ऑयल डन कप फुटबल प्रतियोगिताको ग्रुप एफको खेल आज गुवाहाटीमा अनुष्ठित हुनेछ। खरुखजाय अर्जुन भोगेश्वर बरुवा क्रीडा प्रकल्पको इन्दिरा गान्धी एथलेटिक स्टेडियममा आज हुने पहिलो खेलमा च्याम्पियन नर्थ इस्ट युनाइटेड एफसीले बडोल्यान्ड एफसीको विरोध खेल्नेछ। उल्लेख छ कि एसियाको सबैभन्दा र विश्वको तेस्रो पुरानो फुटबल प्रतियोगिताको खेल 5 पटकका लागि असममा अनुष्ठित भएको हो। श्रीभूमि सहर र वरिपरिका क्षेत्रहरूमा लामो समयदेखि देखिरहेका ढल निकास र कृषिमा बाढी समस्याको स्थायी समाधान खोज्ने उद्देश्यले हिजो जिल्लामा कामहरू सुरु गरिएको छ। जिल्लामा पहिलो पटक डिफ्रेन्सियल ग्लोबल पोजिसनिङ सिस्टम जिडिपिएस मार्फत सर्वेक्षण गरिँदैछ। केन्द्र सरकारको अद्भुत चरण परियोजनाको अन्तर्गत राज्य सरकारले नियुक्त गरेको परामर्शदाताहरूद्वारा सर्वेक्षण गरिएको थियो। आवास तथा सहरी विकास विभागको निर्देशनामा सहर तथा देश योजना निर्देशकको उपस्थितिमा तयारी कार्यहरू सुरु भइरहेको छ। स्कटल्यान्डको ग्लास्गोमा हिजो भएको राष्ट्रमण्डल कमनवेल्थ खेलकुदमा भारतले जुडोमा 2 स्वर्ण पदक, पुरुषको जेभलिन थ्रोमा 1 रजत र 1 कांस्य पदक र डेकाथेलनमा पहिलो कांस्य पदक र बक्सिङमा 10 खेलाडीलाई पदक जितेका छन्। लाभलिना बरगोहाईले महिला बक्सिङको 75 किलोग्राम तोल समूहको फाइनलमा पुगेकी छिन्। लाभलिनाले सेमी फाइनलमा तुभालुकी तारोना ताफाकिकलाई 5-0 पराजित गरेका छिन्। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

0: नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 र 39 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ साहित्यिक कार्यक्रम। साहित्यिक कार्यक्रममा पहिलो सुन्नुहोस् आशा देवीको केही कविता पठन।
1: कविताको शीर्षक हो दुःख।
2: आफ्नो पीड आफै पिए, कसैलाई बाधा पुर्याउन खोजिन। आफ्नो गीत आफै गाए, कसैलाई स्वर सुनाउन खोजिन। तिम्रा बाचा बतास भएछन्, तिम्रो बाटो अन्त्य मोडिएछ। मेरो ढोका बन्दै रह्यो, खोलेर तिमीलाई हेर्न खोजिन। तिम्रो आशा धेरै रहेछन्, मेरो मुटु साग्रो भएछ। माया मात्र अटाउने मुटु छामेर कसैलाई देखाउन खोजिन। आशाको दियो जलाए मैले, ओठको गीत सजाए मैले।

हो तो फुच चले बतायो। अँ दिदी, राजीव अङ्कल साथीहरूसँग ऊ त्यहाँ बाटोनेरी हाँसी हाँसी गफ गरिरहनु भएको थियो। रिताले अर्को भाइलाई फेरि सोधिन्। उसले हाँस्दै बतायो, हा, दिदी, एउटै बाइकमा चारजना चढेर ऊ त बजारतिर जाँदै थिए। दिदी, एउटाले त रक्सी खाएको थियो। म छेउमा गएको, छि छि, कस्तो गनाएको थियो, डङ्गे रक्सीको गन्ध। रिताको मुहारमा अँध्यारो बादल छाउँदै गयो। उसलाई दाईको बानी थाहा छ। उसले दाजुलाई साथमा ल्याएर ठुलो भुल त गरिन, उता उपहारको टोप्लो पनि बाइकमै गयो। अब के गर्ने, बेउलो आयो, जन्ती पर्सिने बेला भयो। उसलाई अब के गरौँ के नगरौँ भयो, न दाजु न उपहार, छि, साह्रै लाजमर्दो कुरो भयो। उता राजीवहरू सारा दिन कता कता घुमे, आफैलाई थाहा छैन। चारजना साथी, सबै उस्तैजना। ती माथि राजीवसँग 500 रुपियाँ बाहुली दिएको, बेहुला बेहुलीलाई टिको पनि लगाइदिनु भनेर। बिहे, रिता, ललिता, टिको, सबै थोक बिर्सिए। चारैजना टन्न छन्। राजीवले पकेटबाट मोबाइल फोन निकालेर समय हेरो। ला, 5 पो बज्न आँटिसकेछ। उसले भन्यो, साथी हो, अब बिहे घरतिर जाने पनि हाम्रो अवस्था छैन, अब के गरौँ त। एउटाले भन, होइन, एकपल्ट त जानुपर्ने हो। उनीहरू करिब 20-25 किलोमिटर टाढा रहेछन्। बिना अर्थले घुमेका त हुन्। ती माथि टन्न भएर, सारा जगतको चिन्ता फिक्री केही नभएर, बाइक स्टार्ट भएन, पेट्रोल खतम। अब आयो सङ्कटको घडी। छेउछाउमा पेट्रोल पम्प छैन। सानो सेन्टरसम्म पालो पालो गरेर बाइक घचर्दै ठेल्दै जसै तसै लगे, तर त्यहाँ पनि पेट्रोल छैन। उता उता निसाको प्रभाव, भोक पनि लागेको। बाइक त्यहीँ काहीँ छेउको होटलमा राख्नुपर्छ होला। उनीहरू त्यही हिसाबले एउटा सानो होटलको एउटा सानो कोठा खाली देखेर त्यहीँ बाइक राखे। र मासु भात र रक्सीको बतल, क्या मजा, के फुर्ती, अचम्म हुन लाग्यो। अब 20-25 किलोमिटर हिँड्नुपर्छ, बाइक भोलि आएर लाने हो। ढलङ पलङ गर्दै निस्किए। चारजनाले चारै बतल खतम। अरू आफ्नो आफ्ना पकेटमा एउटा एउटा बतल पनि साना साना किनेर हाले। बाटामा बा हिँड्दा हिँड्दै गली नै पो हो कि, थकाइ पो लाग्ने हो कि, थकाइ त मेट्नु पर्यो नि। र साना साना बतल आफ्नो पकेटमा हाले। हिँड्ने उपाय पनि छैन। कति नदी तरे, धेरै बाटो हिँडे, रुखको मनतिर होस्, नदीको छेउबाट होस्, खेतबाट होस्, धेरै टाढा पुगे, जङ्गलको बाटो कहाँ पुगे, तर उनीहरूलाई नि थाहा नै छैन। कोही बेला डङ डङ लड्न पनि थाले। एउटा लड्दा, एउटाले अर्कालाई समाउनु हुँदा, चारैजना पल्टिने पनि, फेरि जसै तसै उठेर जसै तसै हिँड्न प्रयास गर्छन्, फेरि लड्छन्, फेरि हिँड्न प्रयास गर्छन्, फेरि लड्छन्, अनि फेरि सम्हालिएर जान प्रयास गर्छन्, फेरि लड्छन्, फेरि लड्छन्। लडेर उठेर जिउमा काहीँ चोट दुःख लाग्यो भने फेरि एक दुई पेक पिउँछन्। धेरै टाढा पुगेपछि बाटोमा कोही टर्च बालेर आउँदै गरेको देखे उनीहरूले। उनीहरू एउटा रुखको आड लागेर लुके पनि ढुके पनि। उनीहरूलाई यो सारा संसारको अहिले केही चिन्ता फिक्री छैन। को आयो, कति गयो, कसले देख्यो, कसले गिल्ला गर्यो, त्यो पनि उनीहरूलाई थाहा छैन। अँध्यारो रिमझिम हुन थालो। त्यो व्यक्ति छेउमा आइपुगेपछि थाहा भएन कि एउटी जवान केटी पो रहेछ। आहा, अँध्यारोमा ठम्मी हुन सकेनन्। को हो, को हो, को हो, एउटी तरुणी चाहिँ पक्कै हो। राजीवले गोजीबाट रुमाल निकालो। उनीहरूको इरादा साह्रै राम्रो थिएन। साथीहरूलाई अश्लील कार्यको लागि सङ्केत दियो। सबैको इसारामा सहमत, उसले त्यो तरुणीलाई पछिबाट झम्टिएर रुमालले मुख बाँधिदियो। त्यो अप्रत्याशित घटनाप्रति त्यो तरुणी प्रस्तुत थिइन। ऊ छटपटाई, हात जोडी, सिनेमाको जस्तो घटना। उसको आवेदन निवेदन काम लागेन। चारजनाले चार हात खुट्टामा समाएर झोलुङ्गे गर्दै जङ्गलतिर लागे। ऊ प्रति पैशाचिक आक्रमण चलो। राजीवले पहिले आफ्नो हवस पुरा गरो, त्यसपछि पालो पालो गरेर त्यो बिचारामाथि गिद्ध भएर आआफ्नो मर्जी पुरा गरे। ती पापीहरूलाई थाहा भएन, त्यसको चित्कार तिनीहरूको कानमा पुगेन। त्यो तरुणी बिचराको मर्मस्पद आह्वान पुकारलाई तिनीहरूको कानमा स्थान भएन। थाहै भएन कि त्यो बिचरा अति पीडा सहन नसकेर आफ्नो दम तोडिसकेकी थिए। हत्याराहरू त्यहाँबाट भागे।

फेरि पकेटबाट निकालेर घटाघट पिए। त्यसपछि उनीहरूलाई आफ्नै ज्ञान भएन, कता कता लडे, के हुन गयो, यो संसारमा कति के बितिसक्यो उनीहरूलाई केही थाहा छैन। जब राजीवलाई होस आयो तब दङ्ग पर्यो, समय हेर्न पाएन। पूर्वपट्टि झुल्के घामको पहिलो मधुरो आभा उज्यालो हुन आँटेको छ। अरू तीन साथी छेउछेउ कतै थिएनन्। उसलाई चेतना जाग्यो, बिहे बाइक टिकोटालो सबै हुन्डरी भएर उसको दिमागमा घुम्न थालो। उसलाई कतै कतै बहिनीको याद र सम्झना पनि आउन थालो। बहिनी के गर्दै होली, कहाँ छ होली अहिले, मैले के यस्तो काम गरेँ, बहिनीले घर गई कि कसैको साथ लागेर गई कि वहीँ बसेकी छ कि, म अब घरमा जाउँ कि न फेरि बिहे घरमा जाउँ कि, उसले कुनै पनि सिद्धान्त लिन सकेन। उसको दिमागमा हुन्डरी घुम्न थालो, टाउको झन्न भयो, ला अब के गर्ने, ऊद्वारा कस्तो घृणनीय कार्य भयो, साथीहरू कहाँ गए। लोतै लोतै हुँदै ऊ घरतिर लागो। पहिले घरमा सबै कुरो बुझेर फेरि बिहे घरतिर जाने उसको इरादा, मनमा हजार प्रश्नमा घरमा के भन्ने, माताजी पनि बिमारी हुनुहुन्थ्यो, बहिनीलाई बिहे घरमा एक्लै छोडेर आएको, बहिनी कहाँ छे, अब बिहे घरमा बहिनीलाई लिएर आउन पनि त बाइक छैन, बाइक कहाँ रह्यो त्यो पनि उसलाई थाहा छैन। आमा बिरामी हुनुहुन्थ्यो, कस्तो भयो, ट्याब्लेट खानुभयो कि भएन, औषधहरू लिनुभयो कि भएन, म नभई बुबा भातै खानुहुन्न, अहिले कति चिन्तामा हुनुहुन्छ होला। जति जति ऊ घरको नजिक पुग्दै गयो उति उति ऊ किन एउटा अज्ञान डरले त्रासित हुन थालेको छ। घरको अगाडि पुगेर त उसका खुट्टा माटामा नै नपर्न थाले। अरे के हुँदैछ घरमा, यत्रो मान्छे किन किन चुपचाप, केही अघटन विघटन त भएन, आमा बिमारी हुनुहुन्थ्यो, हे प्रभु

0: आमा बिरामी हुनुहुन्थ्यो, कस्तो भयो, ट्याब्लेट खानुभयो कि भएन, औषधहरू लिनुभयो कि भएन, म नभई बुबा भातै खानुहुन्न, अहिले कति चिन्तामा हुनुहुन्छ होला। जति जति ऊ घरको नजिक पुग्दै गयो, उति उति ऊ किन एउटा अज्ञान डरले त्रासित हुन थालेको छ। घरको अगाडि पुगेर त उसका खुट्टा माटामा नै नपर्न थाले। अरे के हुँदैछ घरमा, यत्रो मान्छे किन किन चुपचाप, केही अघटन विघटन त भएन, आमा बिमारी हुनुहुन्थ्यो। हे प्रभु, बहिनी पनि बिहे घरमै होली, के हुन जाँदैछ आज। घरको आँगनमा पुगेर उसले बल्ल जान्न पायो कि उसकी बहिनी अब यो संसारमा छैन। आँगनमा लास, बहिनीलाई सेतो कपडामा बेरेको, ऊ डाको छोडेर रुन थाल्छ। के भयो मेरी बहिनीलाई, उसलाई कसैले हातमा समारे भित्र लगेर भन्यो, राजीव यो सब तैँले नै गर्दा भएको हो, तैँले छोडेर कता गइस्। आमाको चिन्ताले ऊ एक्लै घर फर्केर आउने भइछ, बाटामा त्यो जङ्गलको छेउमा कसैले बलात्कार गरेर मारिदिएछ। हे भगवान्, डाक्टरको भनाइअनुसार चारजनाले बलात्कार गरेको, अरे लास देखेर कोही बाटो हिँड्ने मान्छेले खबर दिएर मात्रै, नत्र सियाल गिद्धको आहार हुने थिए। अब जे भो भइगयो, तेरी आमा पनि यो अवस्था देखेर यो घटनाको प्रभावले बेहोस भएर मेडिकल लगेको छ। बुबाको हालत हेर, कसरी चुप लागेर बसेका छन्। धैर्य भनेको यस्तो पो हुन्छ त, एकछिनमा त्यो मान्छेलाई आमाको हालत।
1: श्रोतागण, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो साहित्यिक कार्यक्रम। आउनुहोस् त कार्यक्रमलाई जारी राख्दै अब सुनाउँदैछौँ आधुनिक गीत, र आधुनिक गीत कार्यक्रममा यो पहिलो गीत सुन्नुहोस्, प्रभाकर नेउपानेको स्वरलाई।